0: अगली सुबह ऋषि का सामान बंध चुका था। 10 दिन जो कभी खत्म ना होने जैसे लग रहे थे, अब बस कुछ घंटों में सिमट गए थे।
1: पापा,
2: बेटा, हम तुम्हारे लिए दुआ करेंगे। और रिमझिम, तू भी हिम्मत रखना, हम सब तेरे साथ हैं बेटा।
3: हाँ पापा, मैं ठीक रहूंगी। और आप सब हैं तो डर किस बात का।
2: वेरी गुड गर्ल।
0: उस रात दोनों परिवार साथ बैठे, हंसे, खाया और एक दूसरे को हौसला दिया। पर सबको पता था कल सुबह ये घर थोड़ा खाली हो जाएगा।
4: कृपया ध्यान दीजिए, गाड़ी संख्या 1-4-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-1-